0: राज जोग ते मान्यो।
1: सतयुग तै मान्यो छल्यो बल बावन पायो, त्रेते तै मान्यो राम रघुवंश कहायो, द्वापर कृष्ण मुरार।